0: Assalamu alaikum. Again, assalamu alaikum. Assalamu alaikum. Dabang radio. Awaaz de da. Aman radio.
1: Patagraam.
0: Good morning. امید در بیدا سبخه جور تکڑا تازوه سنگه میں خاموشا سنگه میں پا خوشاله سمر میں پا انتظار بانی پریخه وی مما غشانت وی او جون که چه سمر وان دی جون که چه سم دی کاغ نرم دا سخت دا خوشالی دا غم دی خندا دا دا اللہ طرف دا شکر پیو باسه سستا سو پنم دی سستا سو پرشتکی دی پکم استا سو حق دی بھئی اللہ استا لاک لاک شکر دی کلا سنا استا سو سلامت دی شکر اوباسے دکے چار چالا سنے نی کستا سو خپے سلامت دی نو شکر پی اوباسے دکے دا ارچ اخپیم نی ستاسو پا سترگو کی نرشتا نظرشتا نو شکر پیو باسه ده که چه دار چا پا سترگو کی نظر نوی پار حالت کی شکر باسه اللہ تعالی پی خوش آلے گی ورسره دا خلقو خیال بساته کم خلق چه ازان خیال پا خپل بانه نشی ساته لی یعنی که سپیشل پرسن یعنی که خاموش یعنی که آغا خلق کم چه معذور دی از سوائلی نشی اگر زیدی نشی آغا دا ازان خیال پا خپل بانه نشی ساته لی نشی یا ساسو مور پلار چه آغا بیماران دی آغا ناجور دی آغا عمر دیر زیاد دی یا پا پوده یا ماسی دا نا خلقم خیال ساته دی خلقو بلا زندگی کرده دی بلا سخت تیره کری ستاسو دا پارا اواز بیا زمونگا زندگی حق تا دا با مونگا کو مین زمونگ حق تا دا با مونگا کو نمین محبتونم کوه خود مین دا پارا دا مین انسان گو ریخا مینا محبتون جی کم دی دا زمونگا حق تے خدا سے دا چی دا حق پا مونگار چالا ورکو دا دی ستا پس لگے جی کم دا مینا دا پا دے کرا ٹولو حق تے خدا زینی مینا محبتون مونگا دے تواو چی بزدہ صرف یو کس سرکی گی دا خو مونگا وایو کنا او کی گیم دا سے دا غی یو خپلو مری دا غی نپس چی کل مونگا یا ملوشی یا ختمشی اونگه داسه کارو مڑا آسم بلا بلا خلق بریخه و آسم بلا بلا خلق بریخه و مینه خوم دادا دادا عمر یو حدوی چی پاگه که مونگ دا پتاو لگی چی یارا کویا اور هم نه کیا پایا اور ڈکوالو آپ کیسے وہاں پہ تو محبتی ہوتی ہیں وہاں پہ تو پیار ہوتا ہے بھئی ٹھیک ہے رام تو محبت کرنے والوں آپ کیسے ہیں پیار کرنے والوں آپ کیسے ہیں بھائی پیار بانٹنے والے آپ کیسے ہیں اٹک والوں آپ ٹھیک ہے نا بس جب آپ ٹھیک ہے تو بس ہم بھی ٹھیک ہے نا اٹک والوں ہم آپ سے ناراض ہے بھائی کیوں ہم پشاور سے اٹک آتے ہیں بٹ آپ لوگ نہیں آتے تو ناراض ہے بھائی تو یہ ناراضگی کیسے ختم کیا جائے بھائی آیا کرے ٹھیک ہے نا پیار محبت بڑھتا ہے ٹھیک ہے نا سوابیوال اتاسو کر خوشی کو سوابیوال خو زما داسې دي چې دا خو زما جیګري ملګري دي دا زما جیګري یاران دي دا زما روڼه خویندې دي دوی په ما برابر دي زه په دوی برابر یم دوی زما نه نیمګړی دي زره دوی نه نیمګړی وټاګرام والو تاسو سره خو نوې نوې خیخي کړې ده आप लोग तो हमें अभी नहीं जानते भाई, जान जाएंगे भाई, जिसने जाने वो जाने वाले हैं, कहां पे जाने वाले वाल जनाब चाचे पे चंदलियों का ना पपटा ग्राम के अखी फमूंगा पो यशिवी रही चाचे नहीं पे चंदलेगा बमो पे जली तासरब अगवी नवी नवी खीखीम कड़े दर का जान पहचान ना निश्ता तासरब नवी नवी रिश्ते कड़ी दी तास खोला अभी तो पार्टी शुरू है भाई यार हमारा बहुत बड़ा जुकाम है यारा मगर फिर भी आप लोगों के लिए आते हैं भाई मात पा हर बीमारे की तकलीफी खुच कल जुकाम भी आ रहा था सम तकलीफी तो हाँ तो आप लोग हमारे लिए दुआ करते हैं कि यार इसको जुकाम न हो आप जब भी दुआ करते हैं तो दिल से करते हैं तो दुआ किए दुआ लोगों के लिए जरूर करना है भाई क्योंकि क्या पता आपकी दुआ में किसी की सेहत है किसी की कामयाबी है भाई तो दूसरों के लिए दुआ जरूर करें ठीक है ना और हमारे लिए तो स्पेशल और जनाब आप ठीक है जी तासुखे ठीक ठाक है प्रोड्यूसर साहेबान का थैंक यू सो मच शुक्रिया अदा करते भाई जो इतनी बुरी आवाज आप लोगों तक पहुंचा रहे थे भाई थैंक यू सो मच नोर हालात वाकियात सिंह दी अगजुड़ू निकम ची रखल को पटकड़े खेले थी द मोर प्लार दम पटकड़ी द रूणो अजीजानो नम पटकड़ी आखल के सिंह आबाद दी इस लड़के लत दरकड़े थे ना कल आबाद दी ए पसड़ में तवे खुदे रा नकड़े उसके दा टूल जहान जमाशी सब एकड़मा और जनाब जमादा यो वाहिद प्रोग्राम ने दा खुले न दे खुपदे के बता उस तो फायदे मिलावी आगा संगा आगा दा से ची यो प्रोग्राम वाला क्रिम वाला ता सो गोरे का ना आगा ची राशी ता स्तोड़ुंबे डुंबे सोई अखपल सिपतुना डुंबे टक के दखपल लगन शोर हो गई जमा पंद्रह मिनट शुदा दे माँ यकीनों के माता उस तरह करीम नुमुम ने लगा सके समय में चमुंगा दा सिलसिले दा शांति रवानी प्रोडक्ट के चिरे चाचा आ रहे सकते गुरु द स्टेशन द मार्केटिंग मैनेजर से कमने का नाम आगमाओं का तल तकरीबन द्रे बची हूं नमाओ ते तो नोर सरकार के कनक के नोर सस्ता सुपटी रगविना बस सिर्फ जमा चिकम दा नो टेंशन सर कम कार कोम का ना और दुकान पर दुकान बाने घर जम दास दे के जमा रह सकते आगे बचो लौड़ा मां सोच चुको का ना कैसे चेरे दे खल को तो दरो गोयम का ना زدمرا حساس ہم کنا لکھ خسڑے نے ما لکھ مدد دا زان صفت نکو ما خو لکھ ما سر دمرا سوچتے کہ چرے زدہ دو نمبر کار کوم یا مطلب دا دو نمبر کلر خلکو لورکم دو نمبر شیمپو خلکو لورکم دو نمبر کریم خلکو لورکم ناغل فسوم را بسادے کے بانے گرزی دکان پا دکان نو دا درو بچو ریزا کے دے نزائم چھ دا غم حرام نیشی بل دا زما پا آواز دے دا زما پا انداز دے دا زما پا خلبان تاسو اخلے دا زما دا پارا تاسو اخلے نرمبے بزتا صداوے مچ مینوالو دا بزا کوشش پا زما دے چھتا ستا دو نمبر کوشش نا بلکہ چھ ما تا پتو لگی چھتا دو نمبر پروڈکٹ تیسے بے کومن ٹیک دا اچھے ذرا دنیا پا ہر گوٹ کے مو اللہ تعالی مالا دمرا وس را کرے چھ ما دے وقت کی پینزل لسو کسان ہو ری یا دو ذرا درے ذرا کسان ما ہو ری نو دا خو اللہ تعالیٰ وس را کرے نہ بیا دا اللہ تعالیٰ بندگان نے چپا اللہ یقین ساتھی اللہ منی نو دا زما دا کلیمی رون دی نو دی لبا دو کا نور کرو نور زمونگا دعا سلام با ٹکنی زمونگا رشتی با ٹکنی زمونگا ناستا ولالا با ٹکنی زمونگا عبادات با ٹکنی خود مسلمان نور سربا رشتی خساتے دا مسلمان نور سربا ناتے خساتے در مسلمان نور لبا فائدہ خبر کے مسلمان نور تب دو غلط الارن ہے ول جناب ز گورا کریمو نڈیر دی او سم ڈیر را روانی خلق ہوئی چی بس کریمو ندیو کریمو ندیو کریمو ندیو

गई तो फेस वॉश मध्ये वागिसतो यो प्लीज बर्थ मिली मिला बेगी आओ के चरता मध्ये बला नि जतर सवाग से लगे समगे कमा पर लगे देले रे सलूट बोदा नि क्री यो फेस वॉश यो सीरम नु के देसी ची डबल से फ्री दर के बाहर के खैर ता सवरसी लाजमी वरसी जी तोइब जन स्टोर ता सवरसी दा बकम जा के देची پختون خواب لازا شاپ نمبر 5 لنک روڈ سوابی کی زمنگ تمام تر تمام پروڈکٹ کم نے بچا سر ملاوی کی طیب جن سٹور لنک روڈ سوابی کی ملاوی

0: बटू कॉस्मेटिक्स लेडीज मार्केट मेरा के बताओ तो मिलावेगी। जहूर जनरल स्टोर आरएसी मेरा के बताओ तो मिलावेगी। स्वाति गारमेंट्स एंड कॉस्मेटिक सेंटर लेडीज मार्केट बटग्राम के बताओ तो मिलावेगी। यौजले जरूर वाख ले जमंग सिफात कॉस्मेटिक्स देर खिस्ता कॉस्मेटिक्स दी कदी की दी सिफात विटामिन सी फेस वॉश सिफात राइस फेस वॉश सिफात गोल्ड ब्लीच सिफात राइस ब्लीच सिफात शैम्पू सिफात ब्यूटी क्रीम सिफात राइस ब्यूटी क्रीम सिफात हर्बल ऑयल सिफात सीरम और सिफात सन ब्लॉक नो यूज़ले जरूर वाखले देर खिस्ते रिजल्ट पकी मिनवालो और ब्या बना तो टेलीफोनो के ची निजाम सिफात ते सिफात अकदार दी ओ अल्लाह पाक दी उबखी सानिया स्तासुनिया नियाला बस अल्लाह दी उबखी दवागाने वर्त कहो ए मामू बारह बजू बजे खना ना ग्यारह बजे बजू प्रोग्राम सिर्फ जमा बारह बजू पूरी द पीर पश पवनी भी वालेकुम सलाम जमल खान वफा अरमानियम जमल खान सिंह वही खाना भी नवालो वही पसल गम चुनो मखो काल मखे पसल गम चुनो मखो काल मखे जोहम मयुनो मखो काल मखे माँ वही बगैर लतानो में जड़गे सबरेगी सिंगा ए तो खबर है जिदर जुनो मखो काल मखे मैं नवालो जमंग मेन डिस्ट्रीब्यूटर दे मोहसिन शाह ट्रेडर जेल मोल बटग्राम ठोल दुकानदारान मेडिकल स्टोर वाला जनरल स्टोर वाला कॉस्मेटिक स्टोर वाला वर्सर रावेता ओके पिंज फीसद डिस्काउंट सर बताओ उसने मिलावेगी मोहसिन शाह नंबर दी 0311-158-7745 0311-158-7745 सिफात कॉस्मेटिक जरूर इस्तेमाल करे जरूर वाख ले और ब्या बनाता हुआ है कि सिफात दे सिफत हकदार दिया ना सासु डेरा मनना चितासु मुक्त मैसेज कालू कर प्रोग्राम खामोश है सर वावरे दो जमुंग मशरान ये कशरान ये अमजूल ये जमुंग रूना ख्वेन दे के जमुंग दखली दासी से खबर खतली भी सासु दिलजारी शिविवी नजर तासु न बखना ग्वालम जक चीज सासु रूरी मा और रेडियो अमन और तासु मुंग टूल चियो यो फैमिली पशानियो जमुंग ख्याल कोशिश हम दगा दे जो तासु दपारा खेस्ता खेस्ता प्रोग्राम न राउडो और जमुंग प्रोडक्ट कामयाब के सासु द एतमाद देर मनना सासु द भरोसे देर मनना अल्लाह पाक तासु खुशहाल लरा पल जुन कवे पल खुशहाली कवे जंग झगड़े मत कवे पल रिश्तेदारानु तो टेम वर्क है पल वानु तो टेम वर्क है पल रुणु ता दोस्तानु तो टेम वर्क है पल द मोर अपलार ख्याल साथ है जका ची दादा से मेवा द पुजुन की यौजल मिलावेगी उस बतासु नजम इंशाल्लाह सबा द कटेम बबिया गपशप लगो तासु मैसेज कॉल बाखलो देर गपशप लगो
1: रेडियो अमन नेटवर्क पैगाम अमन है
2: प्यार की एक दुनिया लेकर
1: मोहब्बत समेट कर
3: आपकी जिंदगी में
1: तो सुनते रहिए रेडियो अमन 88.4 नेटवर्क
3: रेडियो अमन नेटवर्क अमन
4: یونیم سلو کباب ہو راشا لگا دریو سو کباب راشا لگا دوی تو واچا نیموان ورطا بگی دو دری دانی واچا شاب
5: یا لکا سید غنی رازا دا کباب پا مونگ باندی دیر دی لیمو میں پی هم نچوڑ کرده دی
6: نا گل کاکا تا سخری امیر آولی گلم ملمنو لکباب پڑم
5: رازا یو کباب مون سر اخرا چه دخلی خوندی ور سر خشی
6: نا گل کاکا زما پال دی میده که می زخم دی اور پکی بلیگی ازما می نرازی
5: گورا سیدانی تو پرونی بچه ای او میده دی بیا خرابه دا نسخه در تا هایم هم اس لارش او دو بڑاگرام هر خ میڈیکل سٹور یا جرنل سٹور نا ایسید گو دو میده سیرپ راواخلا دو کم استعمال نباد چه با دی میده دا سیشی چه حسپن باز موی
6: گل کاکا میده حسپن نه هزمی خدا سے را تخکاری چھ دا میدی ڈیر خب وطل لے زکا خطا تا سترے کباب راتی دی گل کاکا دا نوم او رنگی را تبیا ہوایا چھ سک بدل سیرپ رانکی
5: نوم یہ ایسٹ گو دے شن رنگ کے پی میدہ جوڑا دا او دا بٹاگرام ہر خ میڈیکل سٹور او جنرل سٹور کے خپ آسانتیا سرا ملاوی گی دا نوم یہ اولی کا ایسٹ گو چھ ہیر درنا نشی
6: گل کاکا دا سپیلنگ را تا ہم ہوایا چی وی لکم
5: زدر توائم تی لکا اے سی آئی ڈی جی او ایسٹ گو ایسٹ گو ایسٹ گو
7: کچر استا سو خلیلا تروی تروی اوبرازی در روٹین پس مو پا میده بوج وی بار بار اڈرکی کوی میده کی مو زخم یا تیزابیت وی نو هم اوس زان لا دا منلشوی کمپنی دا میدی سیرپ ایسیڈ گو را واخلے کم چی دا ضلع بٹاگرام ہر خ میڈیکل سٹور او جنرل سٹور کی پا آسانتیا سرا ملاوی گی مین ڈسٹریبیوٹر دے محسن شاہ ٹریڈرز جیل موڑ بٹاگرام درابطی شمیرہ دا 0311-158-7745 بل نمبر